संत जना मेरे राम। नदी दे पानी नू आराम नहीं आउंदा क्योंकि दे अंदर शव सागर दे मिलन दा तरल है, क्योंकि पानी शव सागर तो ही विछड़िया। हुकम विच बदलां दा रूप धार के वसिया फिर ठहरिया नहीं, एदे अंदर तड़प है, पत्थरां दीआं चोटां सहारदा, जंगलां विचो लंघदा, थलां नूं चीरदा, भज्जा जांदा। एदा निशाना शव सागर किसे तरह प्यार वालियां रूहां प्यारे दे रस्ते ते तुरदी है, जेड़ा तुरे ही नहीं है वो पहुंचेगा। तुरन वाले नू आज कदे ना कदे तो पहुंच, इस जन्म नहीं तो अगले जन्म ही सही, पर आज तो मन विच दर्शना दी प्यास तो प्यास बुझ जाए मुबारक है, जे अंदर प्यास लगी है तो धन गुरु अर्जन देव पातशाह जी उस प्यार वाली रूह तू भी कुर्बान जाते, जिस जन को प्रभ दर्श प्यासा नानक ताके बल बल जाए, जुड़िया है मालिक दी आराधना। सूरज ने अख खोली उठे और नदी दे कंडे कंडे तुरिया जाने, चादर दी बुकल मारी साई दे सिमरन ते बाणी दियां तुकां पढ़दे, अचानक ही सामने तकिया कोई इंसान दूरों भज के आउंदा पर नदी दे किनारे ते आके खड़ो जा। एक वेरी दूजी वेरी भज के आए, तीजी वेरी जिस वेले भज के आया ते कुछ करना चाहुंदा सी, के सोने हाथ ने इसकी बां फाई ते प्यार नाल पूछे क्यों भाई की करन लगा है, तक कोई सुंदर मूर्ति है जिसके चेहरे ते बड़ा नूर है, अखां च मस्ती क्योंकि अमृत वेले जागण वाला गुरु की बाणी पढ़ने वाला गुरसिख जिहड़ा है उसके चेहरे ते कोई अदम नहीं खेड़ा। अयाश इंसान पाप करन वाला उहदे चेहरे ते कदे भी ये वस्तु नहीं आ। अमीर दा तन बैंकां च पिया है उहदा मत्था चमकदा, अरे झूठा तन है जिन्हां गुरसिखां ने सच दा वणज कीता है, नाम रूपी तन कट्ठा कीता है उहनां दे मस्तक ते भी चमक हुंदी। पाणी च लिखिया जे को तन धरती विच दबे तां मत्थे चमकदे, बाणी पढ़न वाले दे मस्तक तों ही जापदा ए लगन वाले की करन लगा है। इन्हें क्या मैनू छड़ दो, मैं इस दुनिया तो तंग आके तंग आके की करन लगा है,
کہنے لگا میں چھال مار کے ندی وچ مرنا چاہوں سونی سور مسکرا کے اس طرح کا مرنا یہ ٹھیک اس طرح کا مرنا یہ آتم گھات کہ جو آتم گھاتی ہے بانی لکھا ہے آتم گھاتی جگت کسائی جس نے اپنی آتما کا گھات کی اس طرح کا مرنا ٹھیک نہیں کیوں مرنا ہے میں بڑا دکھی میں دنیا تو تنگ آ گیا کارن جی میں کدے مایا تاری سا میرے کاروبار چلتے سن فرما چلدی سن دیساں بدیساں وچ میرا کار وہار سارے شہر وچ اتنے تک میری کوٹھی دے دروازے کے دربان ہر ویلے کھڑوتا رہتا میرا حکم سی کہ کوئی منگتا بہادت مہاپرش میرے دروازے پہ نہ آئے جی غلطی نال آ بھی جائے تو دربار نو حکم سی انہوں اگے توڑ دینا ہے انہوں دینا کچھ نہ اسی طرح ہوتا پر ایک دن کوئی سائیں دا پیارا مہاپرش آ گیا اس نے آ کے صدا کیتی رب دیاں داتاں پراپت کرن والیو رب دے نام تے کچھ دیو بھوک لگی ہے بھوک بڑی بلوار فرید نے لکھے موتوں بھوک بری راتیں کھا دنے پھر کھڑی بھکھا انسان کئی طرح دیا غلطیاں کر جاتا ہے پاپ کر جائے بھوک مہاپرش کسی پیار چا کے صدا دیتی فرمان نے کیا اگے جاؤ اتوں کچھ نہیں ملے گا پر مہاپرش ہس پہ کہنے لگے کیوں نہیں ملے گا جی تو اتنے کچھ نہ ہوئے تو کچھ نہیں ملے گا تے جی میرے سائی نے سب کچھ دیتا ہے تو سائی دے نام تے منگدا کچھ دے دروان نے پھر اس نے کہا بھائی یہ ٹھیک ہے محل ہے اندر بےنت پدارت ہے پر ساڈے سیٹ دا حکم نہیں ہے کسی نے کچھ دے اس واسطے چلا جا مہاپرش میں نہیں جاؤں گا مہاپرش پیاری سات سنگت تو جاوا ایڈے وسدے رستے گھر تو خالی دربان نے پھر بھی سمجھایا مہاپرش نہیں گئے آخرکار میں اندروں باہر آ گیا تکیا دربان نو پوچھے دربان یہ کیوں کھڑوتا ہے سیٹ جی بڑا کیا ہے جانتا نہیں چلا جا مہاپرش ہستا کہنے لگے نہیں جا کچھ لے کے مینو کرو دا صاحبان شری سکھمنی صاحب جی دے اندر آپ روز پڑھ دے گن گاوت تیری اتر سمیل جو جو صاحب دے گن گاؤ گے تو من نمرتا چاہے من دے غریبی غریبی دا کہ نہیں مطلب میرے کپڑے پانے یا نردن ہونا یہ دلدر کے غریبی دا مطلب ہے نمرتا کر کرپا جس کے ہردے غریبی وساو ہے نانک یہاں مکت آ کے گن گاؤ تیری اتر سمیل برس جائے ہوں میں برس اس واسطے صاحبان نے گن گاؤ نہیں سارے وہ صاحب گیان دھیان کچھ کرم نہ جانا سار نہ جانا تے ہر کری پڑھی
ਜਿਸ ਬਾਪੂ ਦੀ ਗੋਦ ਚ ਬੈਠੀ ਮਾਲਕ ਦੀ ਰਹਿਮਤ ਪ੍ਰਾਪਤ ਕਰ ਰਹੇ ਹੋ, ਆਹ ਮੁੱਦੇ ਵੀ ਪਵਿੱਤਰ ਕਰੋ ਸਾਰੀ ਗੱਲ।